0: 90.6 است. بشنوید جهان UCP.
1: ایک نیا انداز،
2: ایک نئی سوچ،
1: ایک نئی پہچان،
2: ایک نئی لگن.
1: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
2: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے،
1: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
2: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں UCP نمبر ون.
1: جب ملتی ہے لگن،
2: محنت،
1: کامیابی اور خلوص،
2: تو بنتی ہے
1: UCP کی دنیا.
2: آپ سن رہے ہیں FM 92.6.
1: سنتے رہیے.
3: بسم اللہ الرحمن الرحیم. السلام علیکم ڈیئر لسنرز، آئی ایم ڈاکٹر قرار حیدر، ایک نیا پروگرام لے کے اور FOST کے سلسلے کا آخری پروگرام لے کے، نن ادر دین ڈپارٹمنٹ آف فزکس. آج ہمارے ساتھ موجود ہیں ڈاکٹر عاطف رحمان الوی، ڈاکٹر طاہرہ شجاع اور ڈاکٹر مدثر علی شاہ. ہم ان سے جانیں گے فزکس ڈپارٹمنٹ کے بارے میں. سب سے پہلے میں چلوں گا ڈاکٹر عاطف رحمان الوی کی طرف. اپنا تعارف کروائیے ڈاکٹر عاطف رحمان الوی مختصرا.
4: جی السلام علیکم. جی آئی ایم ڈاکٹر عاطف رحمان الوی. آئی ارن مائی PhD ڈگری فرام سینٹر فار ہائی انرجی فزکس، یونیورسٹی آف دا پنجاب.
3: جی ڈاکٹر طاہرہ صاحبہ، مختصرا تعارف کروائیے گا اپنا.
5: بسم اللہ الرحمن الرحیم. السلام علیکم. مائی نیم از ڈاکٹر طاہرہ شجاع اینڈ آئی ایم ورکنگ ہیئر ایٹ ڈپارٹمنٹ آف فزکس، یونیورسٹی آف سینٹرل پنجاب، ایز این اسسٹنٹ پروفیسر سنس 2021. آئی کمپلیٹڈ مائی PhD from Government College University Lahore and I have research experience and got the opportunity to work at the institute like National Center for Physics Islamabad and University College London.
3: Thank you Dr. Tahira Sahiba. Dr. Mudassir Ali Shah, aap batayega ki aap mukhtasaran taaruf apna karwaiye.
6: I'm Dr. Mudassir Ali Shah. I did my PhD from GC University Lahore. And I have an experience in plasma waves and instabilities. So that's my research area. And I have 20 publications in international reputed journals. And I'm still working here. I'm working here in UCB since 2023 as associate professor.
3: Thank you very much. Ji, Dr. Atif Rahman Alvi sahab, chunki aap physics department mein, UCP mein, aapka stay sabse purana hai, isliye batayega thoda sa مختصراً UCP کے فزکس ڈپارٹمنٹ کے بارے میں.
4: ڈاکٹر صاحب تھینک یو. ڈاکٹر صاحب اس طرح سے ہے کہ UCP ڈپارٹمنٹ سے پہلے ہم لوگ UCP جوائن کرنے سے پہلے ہم لوگوں نے جب یہ فزکس ڈپارٹمنٹ اسٹارٹ کیا وہ 2016 تھے. نو ڈاؤٹ کہ میری جوائننگ جو ہے وہ ان PGC میں 2008 کی ہے. دین آفٹر دیٹ 2016 میں جب انڈر گریجویٹ پروگرام ہم لوگوں نے اسٹارٹ کیے یہاں UCP میں، تو پہلا بیچ تھا، تو پہلے بیچ کو ابھی کیونکہ وہ ایکچوئل جو اسٹرینتھ ریکوائر تھی وہ نہیں تھی، دین اسے فار دا ٹائم بینگ شفٹ کر دیا گیا فیروزپور روڈ کیمپس 2C میں. وہاں سے ہم لوگ ورکنگ کرتے رہے اور اس کے جو پروگرام فزکس کے تھے، میتھس کے اور باقی ہم نے کنٹینیو کیے. دین 2019 اگین وہی شفٹ ہو UCP بلڈنگ، جب یہ یہاں پر شفٹ ہوئے ہم لوگ، تو یہاں پراپر فزکس کا ڈپارٹمنٹ کنٹینیو ہوا. جی فزکس ڈپارٹمنٹ پہ 2019 میں یہاں جب کنٹینیو ہوا تو اسٹوڈنٹ کی اسٹرینتھ ہم نے اس پہ ورکنگ شروع کی اور الحمدللہ اسٹرینتھ انکریز کرتی گئی اور ہمارے پاس اس کے بعد 52 اسٹوڈنٹس بھی بیچ میں آئے اینڈ دین سو آن ورکنگ تھی، مل جل کے ٹیم ورک کے ساتھ تھا.
3: ڈاکٹر الوی صاحب شکریہ آپ نے تعارف کروایا. ڈاکٹر طاہرہ صاحبہ آپ جب آئیں فزکس ڈپارٹمنٹ میں تو آپ نے فزکس ڈپارٹمنٹ کو کیسا پایا؟
5: فزکس ڈپارٹمنٹ میں چونکہ یہ میری یونیورسٹی لیول پہ فرسٹ جاب تھی اور میرے لیے سیکھنے کو بہت کچھ تھا، اور یہ ہماری خوش قسمتی کہ ڈاکٹر قرار حیدر جیسے HOD ہمیں ملے جو کہ ہمیں فری ہینڈ دیتے ہیں کام کرنے کے لیے، گائیڈ کرنے کے ساتھ ساتھ پھر وہ ہماری جو اپنی انیشیٹیوز ہیں ان کو سپریس نہیں کرنا اور اس کو انکریج کرنا ہے. اس میں رسک بھی ہوتے ہیں لیکن ہی نیور ایور یو نو ہی از نیور ایور افریڈ آف ٹیکنگ رسکس اینڈ انکریجنگ اس. तो उसकी वजह से हमने बहुत सीखा और मेरे ख्याल में कि जो मेरा स्किल सेट जो है 3-4 साल में यहाँ पे काम करते हुए डेवलप हो गया है, वो मैं कहीं और शायद 10 साल में भी ना कर सकूँ। उसके बाद फिर चूंकि ये रिलेटिवली एक न्यू डिपार्टमेंट था और इसमें फिर हमने बहुत सारी इसको एक लेवल पे पहुँचाने के लिए जो कि आजकल की मैं बाकी यूनिवर्सिटीज़ के साथ कम्पीट कर सके, उसके लिए उस लेवल तक पहुँचाने के लिए हमने मेहनत भी बहुत की इकरार साहब की गाइडेंस के अकॉर्डिंगली, और फिर उसमें सीखा भी हमने बहुत ज़्यादा और मज़ा भी आया और अभी तक हम इंजॉय कर रहे हैं और इंशाल्लाह हम ऐसे ग्रो करते रहेंगे।
3: जी बहुत शुक्रिया, ये तो अल्लाह बेहतर जानते हैं कि कितनी मेरी हेडशिप में आप कंफर्टेबल हैं, बहरहाल कोशिश तो है मेरी। अभी डॉक्टर मुदस्सिर अली शाह, सिंस यू ज्वाइन इन 2023 एंड आई वाज लकी टू बी वन ऑफ द पैनलिस्ट्स व्हेन यू वर बीइंग इंटरव्यूड, राइट? सो आप जब आए, और बताता चलूं मेरे मौजे सुनने वालों, डॉक्टर मुदस्सिर नजर मुदस्सिर नजर क्रिकेटर जेन में आ गए, माशाल्लाह सलामत रहें, ऐसे ही होता है कि ये आए थे नर्स से, तो नर्स आपको पता ही है कि सुरैया से ज़मीन पे आ जाना बकौल इकबाल के शेर के। मैं इनसे पूछूंगा आपको एक्सपीरियंस कैसा लगा नर्स छोड़ के और फिजिक्स डिपार्टमेंट यूसीपी में आना।
6: थैंक यू सर। अगेन डॉक्टर ताहिरा की बात को लेके आगे चलूंगा कि इट्स एन ऑनर टू सर्व अंडर द काइंड लीडरशिप ऑफ डॉक्टर करार। तो यहाँ पर मुझे जो चीज़ फील हुई नर्स से ज़्यादा, जो बेहतर मुझे चीज़ फील हुई कि यहाँ पर थोड़ा सा ओपननेस थी और ये कि डॉक्टर करार की तरफ से गैर ज़रूरी प्रेशर नहीं था किसी चीज़ के लिए, और हम इंडिविजुअली भी हम लोग काम करते रहे, अपने इनिशिएटिव्स लेते रहे और अभी तक हम ले रहे हैं ऐसे इनिशिएटिव्स, और उसमें हमेशा जो है वो करार साहब की सपोर्ट रही है। तो ये चीज़ एक यहाँ पर बहुत ज़्यादा मुझे इनक्रेजिंग लगी। यहाँ पर फैकल्टी का जो रवैया था वो भी बहुत इनक्रेजिंग था, यहाँ पर लोगों ने मुझे सपोर्ट किया। डेफिनेटली मैं अपनी फैमिली को बैक इस्लामाबाद छोड़ के आया हुआ था, तो यहाँ पर लोगों ने बड़ा सपोर्ट किया, बड़ा अच्छा एक एनवायरनमेंट यहाँ पर मिला जिसमें काम करने का मौका मिला लोगों के साथ। यहाँ पर हमने फिर फिजिक्स के प्रोग्राम को रीस्ट्रक्चर भी किया, एमफिल के प्रोग्राम को रीस्ट्रक्चर किया, नए कोर्सेज इंट्रोड्यूस किए। तो ये सिर्फ जो है वो डॉक्टर करार की सपोर्ट की, जैसे कि जो भी हमने इनिशिएटिव लिए उनको इन्होंने सपोर्ट किया।
3: बहुत शुक्रिया आपने तफसील से बताया। और मौजे सामईन, अब हम बढ़ते हैं एक वक्फे की तरफ, कहीं मत जाइएगा, सुनते रहिएगा FM 92.6 UCP की दुनिया।